तो डर गए बेबी डूब जाएंगे। तो किसी ने हुब्बल को पुकारा, गैरुल्लाह को, जैसे कोई मुशरिक थे सारे, जान बचा के निकल रहे मक्का से, दौड़ रहे। तो एक बुजुर्ग बैठा हुआ था उस किश्ती आग बोट में, उस बुजुर्ग ने कहा, खबरदार खामोश, ये तुम क्या कह रहे हो, सिर्फ अल्लाह ताला को पुकारो, किसी और को ना पुकारो, यहां पर इस मुसीबत में सिर्फ अल्लाह ताला ही काम आता है, वो जो बुत वो खुशकी में काम आते हैं, यहां पे मुसीबतों में काम नहीं आते। वो सर अकरीमा फरमाते, मैंने सोचा मेरी जिंदगी अभी जो गुजरी है सारी इसी ला इलाहा इल्लल्लाह पर तो लड़ाई झगड़ा चल रहा है, यही तो मैं झगड़ता रहता था नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से, और ये अकीदा है मुशरिकों का, हमारा बुजुर्गों का ये अकीदा है कि अल्लाह सुबहानहु व तआला हर मुसीबत में निजात देते हैं, साथ देते हैं, और जिनको हम बचपन से पुकारते आ रहे हैं वो मुसीबत में काम तो नहीं आते, वो अच्छे हालात में काम आ जाते हैं, तो उनको पुकारने का फायदा ही क्या है। अब वो अपने दिल में देखिए गौर फिक्र कर रहा है, सोच रहा है, तूफान लगा हुआ है, लोग मुसीबत में, अब इस शख्स की फिक्र कहीं और चली गई है, और वहीं अपने दिल से ही अल्लाह ताला से अहद किया, ए अल्लाह ताला अगर आज मैं बच जाऊं, मेरी जान अगर आज बच गई और हम बच गए इस मुसीबत से, अल्लाह ताला मैं अहद करता हूं मैंने नबी अकरम सल्लम के कदमों में गिरकर माफी मांग लूंगा, तौबा कर लूंगा। सुभान अल्लाह, देखिए अल्लाह ताला रास्ता बनाता है। यहां पर उन्होंने अपने दिल से अल्लाह ताला से, देखिए अभी मुशरिक है, कलमा नहीं पढ़ा, कलमा अभी पढ़ने वाला है, लेकिन अभी अल्लाह से वादा कर चुका है। मक्का शहर में क्या हो रहा है, उसकी बीवी जाती है नबी करीम सल्लम के पास और अर्ज करती है कि मेरे खाविंद को माफ कर दो, सिफारिश लेके जाती है। चुनाचे वहीं उनके पीछे खाविंद वापस आ जाते हैं, अल्लाह ताला आसानी फरमाता है, वह तूफान भी मुसीबत भी टल जाती है, वापिस आता है, नबी अकरम सल्लम कदमों में गिर जाता है और कलमा पढ़ लेता है, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु। मुसीबत के वक्त अल्लाह ताला से दुआ तो मुशरिक भी करते थे, आज हम सिर्फ अल्लाह ताला को मुसीबतों के वक्त याद करते हैं, अच्छे हालात में याद क्यों नहीं करते। अच्छे हालात में आप याद करेंगे तो मुसीबत वक्त भी अल्लाह ताला दुआ कबूल फरमाएगा। तीसरे नंबर पे दुआ में जल्दबाजी नहीं करनी, बस दुआ मांगते हैं एक दफा दो दफा तीन दफा नहीं कबूल हुई तो अल्लाह ताला सुनते नहीं, क्या करें, आपकी मर्जी से अल्लाह ताला सुनेंगे क्या, अजब सी बात है। एक फकीर है, मिस्कीन है, मुहताज है, फिर मर्जी भी इसी की चलनी चाहिए। सुभान अल्लाह, कभी देखा है आपने एक फकीर आपके पास आता है मांगता है, आप नहीं देते, दूसरी दफा आता है नहीं देते, तीसरी दफा नहीं देते, क्या वो कह सकता है यार इसे देखो तो देते नहीं, इसके पास जाओ ही नहीं, दो बार बार जाते हैं। रब जुलजलाल सुबहानहु व तआला, हिकमत है, अल्लाह ताला अगर दुआ कबूल नहीं करता ये भी हिकमत है, तो जल्दबाजी दुआ में नहीं करनी, याद रखें। चौथे नंबर पे दुआ करते वक्त हद से गुजरना जायज नहीं है, अल एतिदा फी दुआ, इसकी चंद सूरतें हैं हद से गुजरने की। नंबर एक, ऐसी दुआ जिसमें शिर्किया कलिमात हो, यह सबसे बड़ी मुसीबत है और यह ऐसा अमल जो दार इस्लाम से खारिज कर देता है। जैसे हमारे भी मैंने बयान किया है कि नबी को पुकारना या वली को पुकारना, गैरुल्लाह को पुकारना जो है यह बदतरीन तरीका है दुआ का। दूसरे नंबर पे दुआ हद से गुजरने की जो दूसरी सूरत है कि अल्लाह ताला से ऐसी चीज तलब करना जो गैर माकूल हो, वो गैर मुमकिन है,
یا کوئی حرام چیز ہو، یا نعوذ باللہ مجھے شرابی بنا دے، مجھے فلاں کر دے، عجیب سی بات ہے. یہ اعتداء فی الدعاء، یا مجھے علم غیب عطا فرما. کیوں بھی آپ کو علم غیب کیوں عطا فرمائے؟ علم غیب تو غیب اللہ تعالیٰ کا حق ہے، اللہ تعالیٰ اپنا حق تمہیں دے دے، عجب سی بات ہے. بعض لوگوں کو دیکھا عجب بات ہے، وہ سمجھتے ہیں کہ یہ صحیح طریقہ ہے، کہتے ہم حمزاد کو پھر قبضے میں لینا چاہتے ہیں، حمزاد قبضے میں آ جائے گا تو پھر کامیابی کامیابی ہے. اور یہ شیطانی طریقے، شیطانی راستے اختیار کرتے ہیں. ایک کتاب میں نے پڑھی تھی، اس میں لکھا ہوا تھا کہ ایک کمرے میں چلے جائیں، خالی کمرہ ہو، اس میں بالکل لائٹیں بند کر دیں، کپڑے سارے اتار دیں، الٹے ہو جائیں اور ایک موم بتی جلا لیں، الٹا موم بتی کو دیکھتے رہیں. عجب سی بات ہے. اب یہ کون، یہ شخص کیا بننا چاہتے تھے؟ اس طریقے سے حمزاد ملے کو اللہ کے ولی بن جائیں گے. اللہ کے ولی ایسے بنتے ہیں، الٹے سیدھے ہو کے، وہ بھی ننگے اندھیرے کمرے میں، بھی اندھیروں میں شیطان ہی رہتے ہیں، تاریکی میں کیا ملے گا آپ کو؟ رحمان کے فرشتے ملیں گے آپ کو؟ عجب سی بات لوگ کرتے ہیں. حمزاد کیا ہے؟ تم کسی اپنے قبضے میں کرنا چاہتے ہو؟ یہ سب شیطان ہی شیطان ہے، اور جنوں کا عمل ہے سارا شیطان کو قبضے میں لینے. کون سا آپ اللہ کے ولی بننے جا رہے ہیں؟ اور لوگوں کو دھوکہ دے رہے ہیں، سر پہ بڑی پگڑی ہے، لمبی لمبی داڑھی ہے، لوگوں کو جادو دے رہے ہیں، تعویذ دے رہے ہیں، اور اپنے شیطان کو خود ان کے قبضے میں، ان کو تابع میں، شیطانوں کے، وہ شیطانوں کے تابع میں بھی اپنا کام چلا رہے ہیں، اپنا دین کے نام پر، بزرگی کے نام پر اس دین کو توڑا جا رہا ہے، شرک کو عام کیا جا رہا ہے، بدعات کو عام، خرافات کو عام کیا جا رہا ہے. اللہ تعالیٰ پوچھے گا، اللہ حساب سب نے دینا ہے. یاد رکھیں، جس نے جادو کیا اس نے کفر کیا. وما کفر سلیمان ولکن الشیاطین کفروا یعلمون الناس السحر. جادو کرنے والا، جادو سکھانے والا، جادو سیکھنے والا، جادوگر، سارے کے سارے کافر ہیں. جادو کی تصدیق کرنے والا بھی کافر ہیں.